وقفے کے بعد پھر سے خوش آمدید. قیصر شاہ روم کے نام خط. سخی بخاری میں ایک طویل حدیث کے ضمن میں اس گرامی نامہ کی نص مروی ہے. اسے رسول اللہ صلی اللہ علیہ وسلم نے ہرقل شاہ روم کے پاس روانہ فرمایا تھا. وہ مکتوب یہ ہے. بسم اللہ الرحمن الرحیم. اللہ کے بندے اور اس کے رسول محمد صلی اللہ علیہ وسلم کی جانب سے ہرقل عظیم روم کی طرف. اس شخص پر سلام جو ہدایت کی پیروی کرے. تم اسلام لاؤ سالم رہو گے. اسلام لاؤ اللہ تمہیں تمہارا اجر دو بار دے گا. اور اگر تم نے روگردانی کی تو تم پر عریسیوں یعنی رعایا کا بھی گناہ ہوگا. اہل کتاب ایک ایسی بات کی طرف آؤ جو ہمارے اور تمہارے درمیان برابر ہے کہ ہم اللہ کے سوا کسی اور کو نہ پوجیں, اس کے ساتھ کسی چیز کو شریک نہ کریں, اور اللہ کی بجائے ہمارا باز باز کو رب نہ بنائے. بس اگر لوگ رخ پھیریں تو کہہ دو کہ تم لوگ گواہ رہو ہم مسلمان ہیں. اس گرامی نامہ کو پہنچانے کے لیے دخیہ بن خلیفہ قلبی کا انتخاب ہوا. آپ نے انہیں حکم دیا کہ وہ یہ خط سربراہ بصرہ کے حوالے کر دیں, وہ اسے قیصر کے پاس پہنچا دیں. اس کے بعد جو کچھ پیش آیا اس کی تفصیل صحیح بخاری میں ابن عباس رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ ان کا ارشاد ہے کہ ابو سفیان بن حرب نے ان سے بیان کیا کہ ہرقل نے اس کو قریش کی ایک جماعت سمیت بلوایا, اور یہ جماعت صلح حدیبیہ کے تحت رسول اللہ صلی اللہ علیہ وسلم اور کفار قریش کے درمیان طے شدہ عرصہ امن میں ملک شام تجارت کے لیے گئی ہوئی تھی. یہ لوگ ایلیا بیت المقدس میں اس کے پاس حاضر ہوئے. ہرقل نے انہیں اپنے دربار میں بلایا, اور اس وقت کے گردا گرد روم کے بڑے لوگ تھے. پھر اس نے ان کو اپنے ترجمان کو بلا کر کہا کہ یہ شخص جو اپنے آپ کو نبی سمجھتا ہے, اس سے تمہارا کون سا آدمی سب سے زیادہ قریبی نسبی تعلق رکھتا ہے؟ ابو سفیان کا بیان ہے کہ میں نے کہا میں اس کا سب سے زیادہ قریب النسب ہوں. ہرقل نے کہا اسے میرے قریب کر دو, اور اس کے ساتھیوں کو بھی قریب کر کے اس کی پشت کے پاس بٹھا دو. اس کے بعد ہرقل نے اپنے ترجمان سے کہا کہ میں اس شخص سے اس آدمی کے متعلق سوالات کروں گا, اگر یہ جھوٹ بولے تم لوگ اسے جھٹلا دینا. ابو سفیان کہتے ہیں کہ خدا کی قسم اگر جھوٹ بولنے کی بدنامی کا خوف نہ ہوتا تو میں آپ کے متعلق یقیناً جھوٹ بولتا. ابو سفیان کہتے ہیں اس کے بعد پہلا سوال جو ہرقل نے مجھ سے آپ کے بارے میں کیا وہ یہ تھا کہ تم لوگوں میں اس کا نسب کیسا ہے؟ میں نے کہا وہ اونچے نسب والا ہے. ہرقل نے کہا تو کیا یہ بات اس سے پہلے بھی تم میں سے کسی نے کہی تھی؟ میں نے کہا نہیں. ہرقل نے کہا کیا اس کے باپ دادا میں سے کوئی بادشاہ گزرا ہے؟ میں نے کہا نہیں. ہرقل نے کہا اچھا تو بڑے لوگوں نے اس کی پیروی کی ہے یا کمزوروں نے؟ میں نے کہا بلکہ کمزوروں نے. ہرقل نے کہا یہ لوگ بڑھ رہے ہیں یا گھٹ رہے ہیں؟ میں نے کہا بلکہ بڑھ رہے ہیں. ہرقل نے کہا کیا اس دین میں داخل ہونے کے بعد کوئی شخص اس دین سے برگشتہ ہو کر مرتد بھی ہوتا ہے؟ میں نے کہا نہیں. ہرقل نے کہا اس نے جو بات کہی ہے کیا اسے کہنے سے پہلے تم لوگ اسے جھوٹ سے متہم کرتے تھے؟ میں نے کہا نہیں. ہرقل نے کہا کیا وہ بدعہدی بھی کرتا ہے؟ میں نے کہا نہیں, البتہ ہم لوگ اس وقت سے اس کے ساتھ صلح کی ایک مدت گزار رہے ہیں, معلوم نہیں اس میں وہ کیا کرے گا. ابو سفیان کہتے ہیں کہ اس فکرے کے سوا مجھے اور کہیں کچھ گھسیڑنے کا موقع نہ ملا. ہرقل نے کہا کیا تم لوگوں نے اس سے جنگ کی ہے؟ میں نے کہا جی. ہرقل نے کہا تو تمہاری اور اس کی جنگ کیسی رہی؟ میں نے کہا جنگ ہم دونوں کے درمیان برابر کی چوٹ ہے, وہ ہمیں زک پہنچا لیتا ہے اور ہم اسے زک پہنچا لیتے ہیں. ہرقل نے کہا وہ تمہیں کن باتوں کا حکم دیتا ہے؟ میں نے کہا وہ کہتا ہے صرف اللہ کی عبادت کرو, اس کے ساتھ کسی چیز کو شریک نہ کرو, تمہارے باپ دادا جو کہتے تھے اسے چھوڑ دو, اور وہ ہمیں نماز, سچائی, پرہیز, پاک دامنی اور قرابت داروں کے ساتھ حسن سلوک کا حکم دیتا ہے.
उसके बाद हरकल ने अपने तर्जमान से कहा, तुम इस शख्स से कहो कि मैंने तुमसे उस शख्स का नस्ब पूछा तो तुमने बताया कि वो ऊंचे नस्ब का है, और दस्तूर यही है, पैगंबर अपनी कौम के ऊंचे नस्ब में भेजे जाते हैं, और मैंने दरियाफ्त किया कि यह बात उससे पहले भी तुम में से किसी ने कही थी। तुमने बताया कि नहीं। मैं कहता हूं अगर ये बात इससे पहले किसी और ने कही होती तो मैं ये कहता कि यह शख्स एक ऐसी बात की नकाली कर रहा है जो इससे पहले कही जा चुकी है, और मैंने दरियाफ्त किया कि इसके बाप दादों में कोई बादशाह गुजरा है। तुमने बताया कि नहीं। मैं कहता हूं अगर इसके बाप दादों में कोई बादशाह गुजरा होता तो मैं कहता कि यह शख्स अपने बाप दादा की बादशाहत का तालब है। और मैंने ये दरियाफ्त किया कि क्या जो बात इसने कही है उसे कहने से पहले तुम लोग उसे झूठ से मुतहिम करते थे, तो तुमने बताया कि नहीं, और मैं अच्छी तरह जानता हूं कि ऐसा नहीं हो सकता कि वो लोगों पर तो झूठ ना बोले और अल्लाह पर झूठ बोले। मैंने ये भी दरियाफ्त किया कि बड़े लोग उसकी पैरवी कर रहे हैं या कमजोर, तो तुमने बताया कमजोरों ने उसकी पैरवी की है, और हकीकत यही है कि यही लोग पैगंबरों के पैरोकार होते हैं। मैंने पूछा कि क्या इसके दीन में दाखिल होने के बाद कोई शख्स बरगश्ता होकर मुर्तद भी हुआ है, तो तुमने बतलाया कि नहीं, और हकीकत यह है कि ईमान की बशाशत जब दिलों में घुस जाती है तो ऐसा ही होता है। और मैंने दरियाफ्त किया कि क्या वो बदहदी करता है, तो तुमने बतलाया नहीं, और पैगंबर ऐसे ही होते हैं, वो बदहदी नहीं करते। मैंने ये भी पूछा वो किन बातों का हुक्म देता है, तो तुमने बतलाया वो अल्लाह की इबादत करने और उसके साथ किसी चीज को शरीक ना ठहराने का हुक्म देता है, बुत परस्ती से मना करता है, नमाज, सच्चाई, परहेजगारी और पाकदामनी का हुक्म देता है। तो जो कुछ तुमने बताया है अगर वो सही है तो ये शख्स बहुत जल्द मेरे इन दोनों कदमों की जगह का मालिक हो जाएगा। मैं जानता था कि ये नबी आने वाला है, लेकिन ये मेरा गुमान ना था कि वो तुम में से होगा। अगर मुझे यकीन होता कि मैं उसके पास पहुंच सकूंगा तो उससे मुलाकात की जहमत उठाता, अगर उसके पास होता तो उसके दोनों पांव धोता। उसके बाद हरकल ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का खत मंगा कर पढ़ा। जब खत पढ़कर फारिग हुआ तो वहां आवाजें बुलंद हुई और बड़ा शोर मचा। हरकल ने हमारे बारे में हुक्म दिया और हम बाहर कर दिए गए। जब हम लोग बाहर लाए गए तो मैंने अपने साथियों से कहा, अबू कबशा के बेटे का मामला बड़ा जोर पकड़ गया है, उससे तो बनू असगर का बादशाह डरता है। उसके बाद मुझे बराबर यकीन रहा कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का दीन गालिबा कर रहेगा, यहां तक कि अल्लाह ने मेरे अंदर इस्लाम को जागुजी कर दिया। ये कैसर पर नबी सल्लल्लाहु अलैहि वसल्लम का नामाए मुबारक का वो असर था जिसका मुशाहिदा अबू सुफियान ने किया। इस नामाए मुबारक का एक असर यह भी हुआ कि कैसर ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इस नामाए मुबारक को पहुंचाने वाले यानी दिहिया कल्बी को माल और पारचा जात से नवाजा। लेकिन हजरत दखिया ये तहाइफ लेकर वापस हुए तो हुतमा में कबीला जजाम के कुछ लोगों ने उन पर डाका डालकर सब लूट लिया। हजरत दखिया मदीना पहुंचे तो अपने घर की बजाय सीधा खिदमत नबवी में हाजिर हुए और सारा माजरा कह सुनाया। तफसील सुनकर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत जैद बिन हारसा की सरकर्दगी में 500 सहाबा कराम की एक जमात हुस्मा रवाना फरमाई। हजरत जैद ने कबीला जजाम पर शजनून मार कर उनकी खासी तादाद को कत्ल कर दिया और उनके चौपालों और औरतों को हांक लाए। चौपायों में 1000 ऊंट और 5000 बकरियां थीं और कैदियों में से 100 औरतें और बच्चे थे। चूंकि नबी सल्लल्लाहु अलैहि वसल्लम और कबीला जजाम में पहले से मसालहत का अहद चला रहा था, इसलिए कबीला के एक सरदार जैद बिन रफा जजामी ने झट नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एहतजाज व फरियाद की। जैद बिन रफा इस कबीले के कुछ मजीद अफराद समेत पहले ही मुसलमान हो चुके थे और जब हजरत दिखिया पर डाका पड़ा था तो उनकी मदद भी की थी, इसलिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनका एहतजाज कबूल करते हुए माल गनीमत और कैदी वापस कर दिए। आम अहले मगाजी से इस वाक्य को सुलह हुदैबिया से पहले बतलाया है, मगर ये फाश गलती है क्योंकि कैसर के पास नामे मुबारक की रवानगी सुलह हुदैबिया के बाद में अमल में आई थी। इसलिए अलामा इब्ने कैम ने लिखा है कि यह वाकया बिला शुबा हुदैबिया के बाद का है। सामईन, आज की नशिस्त से अब तक के लिए इतना ही। अपने मेजबान सैयद अबरार अबुल हसन को इजाजत दीजिए। अल्लाह हाफिज़ व नासिर।